0: ಕಥಾ ಶೃಂಗೇರಿಯ ಯೇರಿಯ ವರ್ಕತೆ ಎಫ್ಎಂ ತಿಮ್ಮಂಬು ಥಮ್ಮೋ ಜಾತ್ನಿಕಾಚ.
1: ಖುಷಿಕು ಖಬರ್
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक. आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म. थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ. मोबाइल नम्बर 9880719194 र 9822186576.
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
7: हामी कहाँ उपलब्ध सेवाहरू:
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रन भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
6: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952.
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
10: मेरी आमोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ. अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त.
10: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे. म चाहिँ गुटुङटुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा.
8: हामी कहाँ साल, चिसो, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ.
12: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली. सम्पर्क मोबाइल नम्बर 9857283894, 9848184.
13: शरीर दुखाइले हैरान हुनुहुन्छ?
6: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाइ, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा.
13: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ.
6: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
13: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
6: दक्ष तथा अनुभवी प्रोपराइटर MD अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
13: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौ
2: जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम फेलो मौसम
3: जुनसुकै बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 मा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 27 गते आइतबार, मे 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति।
1: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै।
0: बजेट सम्बन्धी सुझाव, अब सिधै प्रधानमन्त्रीलाई, बाँकेको बगरमा लोभ लाग्दो तरबुजा खेती, सीजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात।
1: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विरूद्ध विद्रोही मारिएको दावी, युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको पुटिनको दावी।
0: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जित, बागमती गोल्ड कपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिल्जमा हिमा गाउँपालिका प्रथम।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, अस्वाभाविक महँगीको विरूद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसंग।
1: सरकारले आगामी सोमबार अर्थात भोलिदेखि देशभर मूल्य पारदर्शी सप्ताह अभियान संचालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान संचालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान संचालन गर्न लागि हो। जेठ 3 अभियान संचालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री, कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ। दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्। त्यसै गरी जिल्ला प्रशासन कार्यालयलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ। केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने समेत जनाइएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको विषयमा गुनासो बढ़ेपछि सरकारले अभियान संचालन गर्न लागेको हो। बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता, पारदर्शिताका लागि व्यापारी र सेवाग्राहीलाई जवाबदेही बनाउन यो अभियान संचालन गर्न लागेको समेत बताइएको छ। यसैबीच सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा दरखास्त आह्वान समेत गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो।
0: भक्तपुर एफएमका संचालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम संचालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक संयुक्त भेलाले जिल्ला अदालत भक्तपुर ले प्रतिवादीलाई साधारण तारेकमा रिहा गरेकोमा एफएम रेडियो संचालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्रका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र संचालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने धरपकड गर्ने कार्य निन्दनीय रहेकोमा जोड़ दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 दुरूपयोग गरी दफा 25 देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका स्वयं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। भेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरी रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तीमा भनिएको छ, राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्कदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्न जरूरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। स्रष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग संगीत रोयल्टी संकलनको नाममा निजी संस्थाले खर्च गर्ने तर सीमित सर्जकले नगन्ने मात्रामा संगीत रोयल्टी पारिश्रमिक प्राप्त गर्ने विद्यमान अवस्थालाई परिमार्जन गर्दै 75% रकम सिधै स्रष्टामा पुग्ने व्यवस्थाको सुनिश्चित गर्न पनि माग गरिएको छ।
1: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल संचालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि संचालनमा ल्याइएको सुझाव संकलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढ़ी सुझाव संकलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 379 अर्थ उद्योग वाणिज्यमा 36 सार्वजनिक वित्त व्यवस्थापनमा 44 पूर्वाधार विकासमा 362 शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव संकलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35 सामाजिक सुरक्षामा 40 नागरिक सेवामा 74 सुशासनमा 54 कानून तथा न्यायमा 39 कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू संकलन भएको देखिएको छ।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो।
3: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाई लडे कानून व्यवसाय हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संस्था, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँ पछिका न्यायाधीश अरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरिएको थियो। त्यसको दुई दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्नेमा जोड़ दिनुभयो।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
5: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जहाँ जे चले पनि।
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
7: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
8: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98568343 र 98105977। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
7: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
9: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
11: धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा अज्ञे बन्जारेले खबर लेख्नु भएको छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षमा रूपमा देखिएको 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै देउबा दम्पति विरूद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। जेएनज विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ। त्यस्तै भित्री पृष्ठमा सीमित जहाज धेरै गन्तव्य कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ। गत 25 चैत्रमा कड़ा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 का 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल भर्ना गरियो। त्यहाँ मधुमेह नियन्त्रण भएन। त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगंज रिफर गरियो। जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर

0: लागि प्रयोग गर्दै आउनु भएको छ। नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा अक्सिजनमै 300 मेगावाट भन्दा बढ़ी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढ़ी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ़ने र माग घट्ने भएपछि अफसिजनमै भारतमा बिजुली निर्यात शुरू भएको हो। अर्को खबर, गण्डकीमा बढ़ाइयो सार्वजनिक यातायातको भाड़ा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसंचार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि शुरू गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाण पूर्जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरूद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्यले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वत खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहाससँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ। एकै सञ्जाल एकै लक्ष्य, काठमाण्डुका युवामा लागू औषधको डरलाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ, मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा पछिल्लो समयमा पश्चिम एशिया युद्धका कारण इन्धनको मूल्य लगातार बढ़ेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब 2 महिना यता इन्धनको भाउ 5 पटकसम्म बढ़ेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबई आयोजना 2 वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्यीय आयोजना अबको 2 वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। 2 वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढ़ी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सीजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सीजनमा सगरमाथा सहित 30 वटा विभिन्न हिमाल आरोहणका लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 वटा विभिन्न टोली मार्फत हिमाल चढ़न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो, त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्लाबीच लगातार आक्रमणका घटना

0: दिएको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द जारी छ। झडपमा कम्तीमा 50 जना मारिएको र ठूलो परिमाणमा हात हतियार र गोला बारूद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्टी डे सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रूसले युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
1: साझा खबरमा अब खेल खबर। नेपाल एली आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा जीत निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जीत निकाल्ने क्रममा हिजो नेपाल एली स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 रनको जीत निकालेको हो। नेपालको जीतमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाउनुभयो। प्रधानमन्त्री कप र नेपाल ए टीमबाट शानदार प्रदर्शन गरेका ईशान पाण्डे नेपाल क्रिकेट संघ क्यानले नेपाली टीममा समावेश गरेको छ। देब्रेहाते ब्याटर ईशानलाई क्यानले मंगलबारबाट शुरू हुने अमेरिका र स्कटल्याण्ड विरूद्धको श्रृंखलामा ईशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टीममा ईशान सहित 15 खेलाड़ी अटाएका छन्। हिजो टीमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाण्डको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 स्थित शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 मीटर उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोटीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
0: चुनावपछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच्ने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: नया युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
6: भन्ने कुरामा पार्टीको नेतृत्वले आवश्यक निर्देशन गर्नेछ र त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ्नेछौ भन्ने कुराको एउटा अन्डरस्ट्यान्डिङ भएर त्यो छलफल टुङ्गिसकेका छ।
7: तर बाहिर त अध्यक्ष ओलीको सारथीको रूपमा भएकै नेताहरू चाहिँ अब नेतृत्वबाट हटाउनुपर्छ भनेर लागेको भन्ने कुराहरू आउँछन्। त्यसमा सत्यता छैन त्यसो भए?
6: व्यक्ति व्यक्तिका मनमा के छ अथवा कसले के बोलिया छ भन्ने कुरा आफ्नो आफ्नो दृष्टिकोणहरूलाई, तर ठूलो पार्टीमा पार्टीका साथीहरूको धारणा भनेको अब यो पछिल्लो परिस्थितिलाई केन्द्रीय कमिटिको बैठकमा गहन छलफल गरेर आग्रह पूर्वाग्रहभन्दा माथि उठेर राम्रा असल कामहरू जुन गरेका थियौं जनतामा हामीले किन पुर्याउन सकेनौं र हामीबाट के कमी कमजोरी भए, जसले गर्दाखेरि यत्रो इतिहास भएको पार्टी जसले निरङ्कुशताका विरूद्ध स्वयं मान्छेहरूको बलिदान रगत बगाएर चाहिँ यो देशमा लोकतन्त्र स्थापना गर्यो, गणतन्त्र स्थापना गर्यो, समर्थन घट्नुको कारण घट्नु त अब स्वाभाविक तर अलिक बेसी नै घट्नुको कारण
7: एमाले किन यो ठाउँमा आइपुग्यो तपाईँहरूलाई के लाग्छ नेताको रूपमा?
6: त्यसको कारणको बारेमा त केन्द्रीय कमिटीमा गहन छलफल हुन्छ र पार्टीले के गर्छ भन्ने कुरा पनि कसैले व्यक्तिले भन्न सक्दैन, किनकि यो त सिङ्गो पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू आएर एउटा समीक्षाको निचोड निकालेपछि निचोडबाट जे निष्कर्ष निस्कन्छ त्यसमा कार्यान्वयन त्यही ढंगले जान्छ। कुन व्यक्तिले कसलाई हटाउन खोजे कि कसलाई राख्न खोजे कि भन्ने कुराको कुनै अर्थ छैन। पार्टी औपचारिक रूपमा त्यस्तो एजेन्डामा प्रवेश पनि गरेका छैन। एकताबद्ध ढंगले र नयाँ ढंगले पार्टीलाई अगाडि बढ़ाउने कुरालाई नै छलफलको विषय बनाउँछ।
7: यदि नेतृत्व परिवर्तनको विषयमा जानु पर्यो भने पनि त्यो सहमतिमै एकतामै होला त?
6: अब अहिले एकताको बाहेक त विकल्पै छैन, टुक्रा भएर त अर्थ छैन। जे निर्णय हुन्छ सहमतिमा एकताबद्धमा हुने कुरा हो। त त्यो नेतृत्व परिवर्तन गर्ने नगर्ने अथवा चाहिँ कसलाई के कसलाई गर्ने परिवर्तन भन्ने कुराको पनि त अहिले त छलफल नभइकन अगाडि नै यो भन्न सकिने अवस्था पनि।
7: तर विशेष महाधिवेशन त हालसालैका दिनमा सक्यो क्या अरे, त्यसबाट अब अध्यक्षमा ओली नै निरन्तर भएर आउनुभयो, अब त्यस्तो पनि ठाउँ छ कतै? हामी
6: केन्द्रीय कमिटीमा समीक्षा भएर केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गर्छ, त्यो निर्णयमा अब जे समीक्षा भएर निर्णय हुन्छ त्यही लागू हुन्छ। यसकारण अहिले यस्तै हुन्छ भन्न सकिन्छ।
7: अनि एमाले अहिले चुनावमा यो खालको हार बेहोर्नुको कारक अथवा मुख्य कारक नै नेतृत्व हो अथवा अरू कुनै त्यस्तो तत्त्वले काम गरेको कारणले पनि एमालेलाई झट्का लागेको?
6: धेरै कुराहरू छन्, त्यो हुनाले त हामी समीक्षा गरिरहेछौँ। त्यो एउटा पोइन्टले मात्रै यत्रो चुनाव हारिँदैन, एउटा व्यक्तिले मात्रै पनि यत्रो चुनाव हारिँदैन। सबै अब कमजोरी भएपछि त्यसका अवजसका भागीदार त हामी सबै हुनैपर्छ, नेतृत्व अलिक बढी हुनुपर्छ, त्यो स्वाभाविक हो। तर चाहिँ कुनै एउटा कारणले यत्रो ठूलो झट्का लागेका छैन। समग्र परिस्थितिको हामीले आकलन गर्न सक्यौं भने मात्रै हामी सही ढंगले अगाडि बढ्छौं। आग्रह पूर्वाग्रहमा लागेर कसैलाई तलमाथि पार्नको लागि समीक्षा गरेर निष्कर्ष निकाल्यो भने पार्टी झन कमजोर हुन्छ। यसकारणले यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटीबाट निकाल्छ। अन्य कुराहरू व्यक्तिगत कुरा हुन्छ। जाँच चलेपछि
7: एमाले नेता गणेश सिंह ठगुन्नासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति,
7: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरोकारमा दलहरू नीतिगत बहस गर्दै रोयल्टी संकलनका नाउँमा रेडियो कर्मीमाथिको धरपकड रोक्न माग,
8: बजेट सम्बन्धी सुझाव अवस्थिँदै प्रधानमन्त्रीलाई, बाँकीको बगरमा लोभलाग्दो तरबुजा खेती, सिजन बाहेको समयमा पनि 300 मेगावाट भन्दा बढी बिजुली भारत निर्यात,
7: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विद्रोहीको मारिएको दावी,
8: र आईसीसी विश्वकप लीग 2 नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जीत, बागमती गोल्डकपको उपाधि, चितलाङ फुटबल क्लबलाई जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिलमा, हिमा गाउँपालिका प्रथम।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा भइरहेका नेपालका राजनैतिक र संवैधानिक विभिन्न गतिविधिहरूतर्फ। केही दिन अगाडि मात्रै संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा एकजना व्यक्तिको सिफारिश गर्यो र उक्त सिफारिशको क्रममा उपसभामुखले च्याट जीपीटीलाई कसलाई छान्दा ठिक हुन्छ अथवा को व्यक्ति उपयुक्त हुन्छ भन्ने विषय राखेर त्यो स्क्रीनशट सार्वजनिक गरेको खबर पनि विभिन्न चर्चा भइरहेको थियो। र पछिल्लो समय सरकारको नेतृत्व गर्नुभएका सुशीला कार्कीले अब आफूलाई आमा नभन्न भनेर आग्रह गरेका खबरहरू पनि भाइरल भइराखेका छन्। यहाँ पूर्व प्रधान न्यायाधीश तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका कार्की जस्ता देखिने व्यक्ति टेलिफोनमा कसैसँग कुराकानी गर्दै हुनुहुन्छ। माथि चाहिँ यस्तो लेखिएको छ, अब कसलाई आमा भन्ने रे, त्यही च्याट जीपीटीलाई सोधे भइगयो नि, प्रधान न्यायाधीश त उसैलाई सोधेर भएको थियो त।
8: हौस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भनौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई संचालन हुने सम्बन्धी सूचना।
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकार संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
1: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
3: ए मिरा के भयो बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो
4: कहाँ सुत्नु मच्छरले सुत्नै दिँदैन हैरान बनाइसक्यो टोकेर
5: हजुर के तपाईँको पनि यस्तै समस्या त छैन यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ यति मात्रै होइन नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल स्कुल ड्रेस साडी धोती कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947
3: एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: अपेक्षा तपाईँको कर्तव्य हाम्रो यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल वैशाख 27 गते, तदनुसार सन् 2026 मे 10 तारीक आइतबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकारको नेतृत्व अझै परिवर्तन हुन सकेन। दाङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या। दाङ, सल्यान र प्युठानमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको ज्यान गयो।
1: कर्णाली प्रदेशमा करण्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए। सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी। देशमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो।
0: र बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। मनसून अवधिमा खडेरीको जोखिम।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित कुनै पनि पत्र पत्रिका प्राप्त भएका छैनन्। प्रकृति न्यूज डेस्कमा रहेका समाचार प्रसारण गर्नेछौ।
0: नेपाली कांग्रेस र नेकपा एमाले बीच केन्द्रीय स्तरमा भएको सहमति अनुसार गत वर्ष साउनमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले संसदीय दलका नेता चेत नारायण आचार्यले सम्हाल्नु भएको थियो। उक्त सहमति अनुसार 2082 साल वैशाखमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भनिए पनि अहिलेसम्म लुम्बिनी प्रदेश सरकार परिवर्तनको विषयमा ठोस छलफल अघि बढ़न नसकेको बताइएको छ। तत्कालीन समयमा कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा रहनु भएको थियो। प्रतिनिधि सभा निर्वाचन अघि विशेष महाधिवेशन मार्फत कांग्रेसको नेतृत्व नै परिवर्तन भइसकेको छ। त्यसैले पुरानो नेतृत्वले गरेको सहमतिलाई कांग्रेसको नयाँ नेतृत्वले कसरी लिन्छ र उक्त सहमतिप्रति अब एमालेको धारणा के छ भन्ने विषयमा केन्द्र स्तरमा छलफल हुन थालेको छ। कांग्रेसले सरकारको नेतृत्वमा दावी गर्न चाहे पनि केन्द्रमा पार्टीको नेतृत्व परिवर्तनका कारण एमालेमाथि दबाव सृजना गर्न नसकेको बताइएको छ। लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरी हुनुहुन्छ। उहाँ पूर्व मुख्यमन्त्री पनि हुनुहुन्छ। एमाले र कांग्रेसको गठबन्धन कायम रहेमा उहाँ पुनः मुख्यमन्त्री बन्ने सम्भावना प्रबल छ। चौधरीले यस विषयमा छलफल अगाडि बढ़ाउन थाल्नु भएको छ। कांग्रेसका प्रमुख सचेतक जमुना ढकालका अनुसार विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने भए पनि अहिले केन्द्र स्तरमा छलफल शुरू भएको छ। लुम्बिनी प्रदेश सभामा अहिले 87 सदस्य छन्। 87 सदस्यमा 83 सदस्य मात्रै बाँकी छन्। प्रदेश सभामा बहुमतका लागि कम्तीमा 42 सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशमा कांग्रेसका 27 र एमालेका 29 सांसद छन्। यी दुई दल बीचको गठबन्धन कायम रहेमा प्रदेश सभामा सहजै बहुमत पुग्छ। त्यो बेलामा केन्द्रीय स्तरमा सहमति भएको उल्लेख भए पनि अहिले केन्द्रबाट सहमति कार्यान्वयन मा दबाव दिनुपर्ने अवस्था छ। प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री दिन एमाले सकारात्मक रहेको देखिएको छ। उता एमालेका प्रमुख सचेतक तुलसी चौधरीले अहिलेसम्म सरकारको नेतृत्वमा आलोपालोको सहमति कार्यान्वयनको बारेमा औपचारिक वा अनौपचारिक रूपमा छलफल हुन नसकेको बताउनुभयो। उहाँले पछिल्ला राजनीतिक घटनाक्रम र प्रतिनिधि सभा निर्वाचनको समीक्षामा केन्द्रित हुँदा प्रदेश स्तरमा यो विषय ओझेलमा परेको बताइएको छ। प्रदेशसभामा अहिले 83 सदस्य रहेकोमा चेत नारायण आचार्य नेतृत्वमा एमाले कांग्रेस लोकसभा र जसपा सम्मिलित 12 सदस्यीय मन्त्री परिषद छ। लुम्बिनी प्रदेश सभामा पछिल्लो समय साना दलहरूको सीट केही घटबट भए पनि कांग्रेस र एमालेको सीट भने यथावत छ। केही कांग्रेस प्रदेशसभा सदस्यहरू भने केन्द्रमै विवाद कायम रहेकाले त्यसको असर प्रदेशमा पनि पर्न सक्ने भएकाले तत्काल मुख्यमन्त्री परिवर्तनको विषय अगाडि बढ़न नसक्ने बताएका छन्। माओवादी केन्द्रसँग सम्बन्धित दलहरूको एकतापछि नेकपाका सांसद संख्या 13 पुगेको छ भने पार्टी एकतापछि नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको प्रतिनिधित्व शून्यमा झरेको छ। कांग्रेसकी नेत्री जमुना ढकालले पुरानो सहमति कानून भए लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तन सहज हुने बताइएको छ। एमाले प्रमुख सचेतक तुलसी चौधरीले पनि केन्द्रबाटै सातवटै प्रदेशमा सहमति भएको जिकिर गर्दै प्रदेश स्तरले भन्दा पनि केन्द्र स्तरबाटै यो प्रक्रिया अगाडि बढ़ाउनुपर्ने बताउनु भएको छ।

0: गाउँको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुईजना मध्ये एकजनाको उपचारकै क्रममा ज्यान गएको छ। ज्यान जानेमा सल्यान घर भई अहिले तुलसीपुरमा बस्दै आएका 17 वर्षीय विनोद ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका अनुसार गत बिहिबार राति 10:15 बजेको समयमा तुलसीपुरको वीरेन्द्र चोकबाट बस पार्कतर्फ जाँदै गरेको से एकज 623 नम्बरको पिकअपमा बस पार्कबाट वीरेन्द्र चोकतर्फ आउँदै गरेको राछ 4065 नम्बरको मोटरसाइकल ठोकिँदा तीनजना घाइते भएका थिए। मोटरसाइकलमा सवार तीनजना मध्ये दुईजनाको अवस्था गम्भीर रहेको थियो। अर्का 17 वर्षीय कमल खत्रीको अहिले भैरुवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने 17 वर्षीय एलिसी डाँगीको नेपालगंजमा उपचार भइरहेको छ। डाँगीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि तीनैजनालाई थप उपचारका लागि घोराई रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगंज रिफर गरिएको थियो। कमलको त्यहाँ पनि उपचार सम्भव नभएपछि भैरुवा लगिएको र विनोदलाई न्यूरो अस्पतालमा उपचार गराइरहेको अवस्थामा डाक्टरले उपचार सम्भव नभएपछि नहुने बताएपछि घर फर्काएर तुलसीपुर ल्याउँदै गरेको अवस्थामा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। पिकअप चालक सल्यानका 28 वर्षीय पुष्कर एरुलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
1: यसैबीच सल्यानको बाक्सो नगरपालिका 10 को भाट बिटे क्षेत्रमा हिजो बिहान भएको ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। प्रहरीका अनुसार श्रीनगरबाट दमाचौरतर्फ निर्माणको सामग्री बोकेर जाँदै गरेको बे एक त 2090 नम्बरको ट्याक्टर बिहान करिब 7 बजेतिर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टरका चालक शारदा नगरपालिका 13 का अन्दाजी 25 वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उक्त ट्याक्टर भानुभक्त माध्यमिक विद्यालय दमाचौरका लागि आवश्यक निर्माणका सामग्री ढुवानी गर्दै आएको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। यसैबीच अस्ति पनि सल्यानको फारूला चौरदेखि भूज खोलातर्फ जाँदै गरेको रा एक त 4495 नम्बरको ट्याक्टर दिउँसो 1:30 बजेतिर दार्मा गाउँपालिका 2 को भूज खोला नजिकै दुर्घटना हुँदा चालक सोयवडाका अन्दाजी 17 वर्षीय प्रदीप विकको ज्यान गएको थियो भने अन्य 2 जना घाइते भएका थिए।
0: यसै गरी प्युठानको गौमुखी गाउँपालिका 4 फुन्जा निवासी नजिकै मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। गौमुखी गाउँपालिका अर्तुबाङ निवासी 25 वर्षीय हेमराज मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाइकल र उहाँको शव सड़कबाट तल खोलामा खसेको अवस्थामा हिजो बिहान फेला परेको थियो। मगर गौमुखी गाउँपालिका 5 ठूला बेसी स्थित आँखा उपचार केन्द्रमा कार्यरत रहेको र उनी शुक्रबार साँझ घर फर्किने क्रममा दुर्घटना परेको हुन सक्ने प्रहरीले जनाएको छ।
1: दाङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका 4 को सन्त पुरुवा बस्ने अन्दाजी 23 वर्षीय इच्छा कुमार रैदासले सोही वडाको फोहरा बस्ने अन्दाजी 56 वर्षीय भोला यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ। स्थानीय राम जानकी सामुदायिक वनबाट सालको काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुँदा रैदासले यादवको टाउकोमा धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ। घटना हिजो दिउँसो 1:30 बजेतिर भएको हो। घटना भएको खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुग्दा हत्यामा समाउन व्यक्ति फरार भइसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि लम्बई अस्पताल पुर्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: रोल्पामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका 2 बलचौरका 23 वर्षीय अनिल बादी, सोही ठाउँका 20 वर्षीय सुनिल बादी र सल्यानको कालीमाटी गाउँपालिका 5 हात्तीदमारका 44 वर्षीय धीरज भनिने धनबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। वैशाख 22 गते बेलुका 6:30 बजेतिर जिल्लाको सुनिल स्मृति गाउँपालिका 2 की 40 वर्षीय एक महिला आफन्तीको घर माडी गाउँपालिका 1 च्यान डाँडाबाट जंगलको बाटो हुँदै पैदल लिबाङ जाँदै गर्दा उहाँमाथि 3 जना युवाहरूले सामूहिक बलात्कार गरेको पीड़ितको जाहेरीमा उल्लेख छ। पीड़ित महिलाले वैशाख 24 गते आफूमाथि घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर लिखित रूपमा केटानी जाहेरी दिएको प्रहरीको भनाइ छ। जाहेरीको आधारमा प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको पाँचजनाको टोलीले सड़क निर्माणमा खटिएका उनीहरू तीनजनालाई नियन्त्रणमा लिएको थियो। उनीहरू तीनैजना रोल्पाको माडी गाउँपालिका छ लाभचुङ स्थित निर्माणाधीन मदन भण्डारी सड़क खण्डको कलभट मरमतको काममा खटिँदै आएका मजदूर भएको प्रहरीको भनाई छ। पक्राउ परिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय घरतीगाउँको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: कर्णाली प्रदेशमा करण्ट लागेर पछिल्लो तीन वर्षमा 33 जनाले ज्यान गुमाएका छन्। विकासको पर्याय मानिएको विद्युतीकरण बढ़े पनि आवश्यक सुरक्षाका मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाकै कारणले गर्दा ज्यान गुमाउनेहरूको संख्या वर्षेनी बढ़न थालेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बितेको तीन वर्षको अवधिमा करण्ट लागेर 33 जनाको ज्यान गएको हो। यो अवधिमा अन्य 4 जना करण्टबाट घाइते भएका छन्। प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा बढ़ी जोखिमपूर्ण जिल्लाका रूपमा देखिएको छ। त्यहाँ 14 जनाले ज्यान गुमाएका छन्। सुर्खेतपछि रूकुम पश्चिममा 5 जना, सल्यान, जुम्ला र कालीकोटमा 4-4 जना, दैलेख र जाजरकोटमा 1-1 जनाले करण्टबाट ज्यान गुमाएका छन्। चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा ज्यान गुमाउनेको संख्या 12 रहेको छ। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको लापरवाही पनि मुख्य कारण बनेको छ। नाङ्गो तार, होचा र जीर्ण पोलले पनि जोखिम बढ़ेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्याले गर्दा पनि करेन्टका घटना हुने गरेका छन्।
0: यसैबीच देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। यस्तै 14323 एमभीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ भने 33 केबी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सब स्टेशन समेत निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सब स्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। यस्तै राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी रहेको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
2: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
0: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
1: कर्णाली प्रदेश सरकारले स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तर सरकार सम्बन्धका सवालमा छलफल गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश कार्यक्रम सहयोग इकाईद्वारा हिजो आयोजित जीसस महासंघ, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसँग अन्तर समन्वय सम्बन्धका सवालमा बैठक गरिएको हो। उक्त छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले समान बुझाइका आधारमा अगाडि बढ़ने प्रयास चासो सहयोगका लागि समन्वय र सहकार्य गर्ने उद्देश्य राखेर तीन तहका महासंघका पदाधिकारी र सदस्यहरूसँग सुझाव लिन छलफल गरिएको बताउनु भएको छ। विद्यमान त्रुटि सुधारको प्रयासमा सरकार रहेको र संविधान मुताबिकको काम सबै सरकारले गर्नुपर्नेमा जोड़ दिइएको छ। स्थानीय तहसँग प्रत्यक्ष सम्बन्ध राख्ने कानून निर्माण गर्दा सहकार्य गरेर अगाडि बढ़न, संविधानतया समन्वय, सहकार्य र सह अस्तित्व मूल मर्मलाई पछ्याउन र भएका समस्या समाधानका लागि प्राविधिक तथा व्यवहारिक आधारमा छलफल चलाउनु पर्ने उल्लेख छ। छलफलमा जिल्ला समन्वय समितिलाई कामयाबी बनाउनुपर्ने, सदस्यहरूको सेवा सुविधा हेरफेर गर्नुपर्ने, स्थानीय तहको राशि संकलन र बाँडफाट, स्थानीय तहमा भइरहेको नदीजन्य पदार्थको उत्खनन, संकलन तथा निकासीका लागि निर्माण गर्नुपर्ने कानून, बजेट, प्रदेशमाबाट संचालित योजनाहरूको कार्यान्वयन तथा प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति र कार्यक्रमले तय गर्ने बजेट र योजनाका बारेमा छलफल भएको बताइएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। उहाँले कानून दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाले त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुने सक्ने पनि उहाँले बताउनु भएको छ।
1: यसैबीच सर्वोच्च अदालतकी कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताउनु भएको छ। कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न पनि आह्वान गर्नुभएको छ। उहाँले न्यायपालिकालाई आज्ञाकारी बनाउने र राजनैतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। कायमुकायम प्रधान न्यायाधीश मल्लले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनु भएको छ। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने उहाँको भनाइ छ। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्तत निरंकुशता निम्त्याउने उहाँको भनाइ रहेको छ।
0: मध्यपूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्यपूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्चस्तरीय कार्यदलले सरकारलाई सुझाव सहित प्रतिवेदन बुझाएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्दबाट नेपालको आर्थिक, सामाजिक क्षेत्र, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, रेमिट्यान्स, वैदेशिक मुद्रा संचित, भुक्तानी सन्तुलन तथा ऊर्जा, इन्धन, खाद्यान्न, औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड़ दिइएको छ। मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा रहेका छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च रहेको छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले असर समेत पुर्याएको छ।
1: विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसूनी वर्षा प्रभावित हुने प्रवृत्ति बढ़ेको छ। यसले मनसूनको समयमा खडेरीको सम्भावना बढ़ाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना देखिएको विज्ञहरूले बताएका छन्। मनसून पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ। पुरानो कालखण्डको प्रवृत्ति हेर्दा ठ्याक्कै मनसूनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको 4 महिनालाई वर्षा ऋतु मानिन्थ्यो। मनसून पूर्वको समयमा हल्का वर्षा र हावाहुरी मात्रै चल्थ्यो। त्यसपछि मनसून शुरू हुन्थ्यो। असार महिनाभर नै वर्षा निरन्तर हुन्थ्यो। साउन र भदौमा हल्का झरी कायम रहन्थ्यो। तर पछिल्ला केही वर्ष यता यी मनसूनका 4 महिना जेठ, असार, साउन र भदौमा वर्षा कम हुने गरेको छ। त्यसपछि लम्बिएर दशैं र तिहारका बेला बेमौसमी वर्षाका कारण मनसूनको वर्षा ओहिरिने प्रवृत्ति बढ़ेको छ। यस वर्ष पनि सोही प्रवृत्ति दोहोरिने आशंका गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आउँदो मनसूनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। लम्बिँदै गएको मनसूनको प्रवृत्तिलाई विभागले आत्मसात गर्दै मनसून अवधि आउँदो जेठ 18 देखि असोज 14 गतेसम्मको 4 महिनाको रहने जनाएको छ। मनसून ऋतुको जलवायु प्रक्षेपण सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशैभर सरदर भन्दा बढ़ी हुने प्रश्न पारेको हो।
0: र जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराईका भूभागमा आंशिक बादल लाग्ने देखिएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं।
0: नमस्कार।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर थमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
5: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
4: त्यही त खै, यिनलाई चेत किन नआउला?
6: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
7: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: मेरी आमोइनी घट बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुचुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिचौ असना सालको चौक झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9484814894
6: छोराले खोजेको
7: आमाले रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
7: गृहपति
6: माइलो दाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
7: नवरत्न भोग गृहपति माइलो दाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
6: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
6: सम्पर्कका लागि फोन
7: 08259075753 र मोबाइल 9808864071
6: दुवै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा
9: दाँतको एक्सरे
10: दाँत सफा गर्ने
9: दाँत निकाल्ने
10: दाँत भर्ने
9: दाँतको जरादेखि उपचार गर्ने
10: कृत्रिम दाँत लगाउने
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
9: दाँतको कस्मेटिक उपचार
10: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9558725188 र 9848401188
12: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
13: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
12: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ
14: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
15: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
16: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
18: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
19: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
18: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
20: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
18: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
21: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
22: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
23: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
22: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपलबोट देखि दक्षिण तर्फ
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार मोबाइल नम्बर 98164848 र 98062548 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
5: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
5: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
1: खुशीको खबर
6: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228656।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
8: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
9: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिण तर्फ रहेको पनि जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।
10: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
11: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-5-78-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत, मोबाइल नम्बर 98478306027 र 98225227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Violet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Violet, अब सबै कनेक्टेड।
5: खास जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: शरीर दुखाइले हैरान हुनुहुन्छ?
7: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
6: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइस, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
6: तुलसीपुर छ, नेपालगंज रोड दान, मदन आश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
7: दक्ष तथा अनुभवी प्रोप्राइटर MD अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य, मोबाइल नम्बर 98449083128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
6: किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
9: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गएसन्छ भन्नु भने
8: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
10: हामी कहाँ उपलब्ध सेवाहरू,
11: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
10: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578-35952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा। यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 कल्याण रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुघाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-699-77735 र 98-578-58-2686
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-520-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-577-20-756
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाज केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
15: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858840601।
10: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 MHz। तपाई सँगसँगै

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने आउँदो बिहिबारसम्म नै पानी पर्ने भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना सतर्कता अपनाउन आग्रह सप्तरीमा भएको आगलागीबाट 12 घरगोठ जले झापाको बाहुनडाँगीमा हरेक रात हात्तीको बथान आउन थाले बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताको सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन् प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ नागरिकले मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन् जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावको कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ बितेका दुई हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो तर यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ कतै कतै ठूलो पानी पर्ने पनि सम्भावना छ कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ यी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना छ भोलि पहाड़ी क्षेत्रका केही ठाउँमा भोलि रातीदेखि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ साथै भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ भोलि सोमबार राति सुदूरपश्चिम र पर्सि मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशको मध्य तथा पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने मौसमविदले बताएका छन् फेरि मनसूनमा मेघगर्जन चट्याङ असिना र हावाहुरीसहित पानी पर्ने गर्छ यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन चट्याङ असिना हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ खेतबारीको काम अनि यात्रा गर्दा सावधानी अपनाउन तथा हावाहुरी चल्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका छ वन गाबामा गैराती भएको आगलागीमा 12 घरगोठ जलेका छन् आगलागीबाट 6 परिवारको 12 घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्केको र वहाँका दुईवटा घर र एउटा गोठ छिमेकी जुगाई यादवको दुईवटा घर र एउटा गोठ अनिल यादवको दुईवटा घर एउटा गोठ योगिन्द्र यादव राजकुमार यादव धीरेन्द्र यादवको एक एकवटा घरसहित 12 घरगोठमा क्षति भएको हो खाद्यान्न लत्ता कपड़ा गरगहना फर्निचर लगायत नगद सहित 45 लाख रूपियाँ भन्दा धेरैको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ गैराती सल्केको आगो हनुमान नगर कंकालिनी नगरपालिका मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको बारूण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाँगी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा 1, 4 र 5 बाहुनडाँगी क्षेत्रमा एक हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी वन रक्षक रेपिड रेस्पोन्स टोली लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा 4 का वडा अध्यक्ष अर्जुन कार्केले बताउनुभयो। उहाँका अनुसार भारतको आसामबाट आएका हात्तीको बथान दिनभर सीमा पारेको जंगलमा बस्ने गरेका र रात परेपछि बथानबाट अलग्गिएर 30 देखि 40 को संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको छ। सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्दै बेलुका 6 बजेदेखि हात्ती हेर्ने न्यूमा प्रवेश नाकामा सर्वसाधारण नागरिकलाई जान रोक लगाउने, प्रभावित क्षेत्रको आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्याक्टर परिचालन गर्ने, ट्याक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्ने जस्ता कार्य गर्ने निर्णय गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो। मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मंचका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीको सीमावर्ती 3 वटा वडामा लगाइएको 18 किलोमिटर लामो तारबारको आवश्यक मर्मत सम्मारका लागि प्रक्रिया अघि बढ़िरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: शरीर दुखाइले हैरान हुनुहुन्छ?
4: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
3: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
4: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
3: तुलसीपुर 6 नेपालगंज रोड दान मदन आश्री चोकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
4: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सामुदायिक रेडियो प्रसारक संघ अकोराब, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएम नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड़ रोक्न माग गरेका छन्। 3 वटा संस्थाले संयुक्त अपील मार्फत धरपकड़ तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग राखेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने कार्य भएको उल्लेख छ। भक्तपुर एफएमका संचालकमाथि गरिएको धरपकड़प्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारिखमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनको नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दवाब सिर्जना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा पनि जोड़ दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणका लागि भरपर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनुपर्ने पनि माग रहेको छ। संवाद र सहमतिको माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। अब विदेशको खबर। भारतको तमिलनाडु राज्यमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। राज्यपाल राजेन्द्र अर्लेकरले विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। शपथ ग्रहण समारोह अहिले बिहान 10 बजे चेन्नईको नेहरू स्टेडियममा हुने तय भएको भारतीय संचार माध्यमले जनाएका छन्। थलापतिले मे 13 तारीकभित्र प्रदेश सभामा विश्वासको मत प्रस्तुत गर्नुपर्नेछ। थलापतिलाई सरकार गठनका लागि आवश्यक बहुमत भन्दा केही धेरै अर्थात 120 जना विधायकको समर्थन प्राप्त छ। अस्ति शुक्रबार टीभीके प्रमुख थलापतिले राज्यपालसँग भेट गरी सरकार गठनको दावी पेश गर्नुभएको थियो, तर बहुमत नपुगेको भन्दै हिजो शपथ ग्रहण समारोह रोकिएको थियो। 234 सदस्यीय तमिलनाडु प्रदेशसभा चुनावमा टीभीकेले 108 सीट जितेको छ। बहुमतका लागि कम्तीमा 117 सदस्यको समर्थन आवश्यक पर्छ। थलापतिलाई समर्थन गरेको कंग्रेसले 5 सीट जितेको छ भने सीपीआई सीपीएम बीसीके र आईयूएमएलले 2-2 सीट जितेका छन्। यससँगै टीभीकेको समर्थनमा 121 सीट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा धेरै हो। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो 4:15 चेन्नईमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जित र 5 खेलमा हारसहित 10 अंकका साथ अंक तालिकाको 6 स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जित र 7 हारसहित 6 अंकका साथ तालिकाको पुछारमा छ। त्यस्तै आजको दोस्रो खेल बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जित र 4 हारसहित आरसीबीले 12 अंक जोड़ेको छ। आरसीबी तालिकाको 4 स्थानमा छ। त्यस्तै समान 10 खेलमा 3 जित र 7 खेलमा पराजित मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हरायो। आईपीएल क्रिकेटमा 10 टोली छन्। सार्वजनिकभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजेट र नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल संचालन। नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने। आउँदो बिहिबारसम्म नै पानी पर्ने। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना। सतर्कता अपनाउन आग्रह। सप्तरीमा भएको आगलागीबाट 12 घरगोठ जले। झापाको बाहुनडागीमा हरेक रात हात्तीको बथान आउन थाले। बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा। भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್.
1: ಅತ್ಯಾಧುನಿಕ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೇವಾ ಅಬ ತುಳಸೀಪುರ್ ಸುಲಭ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೆಂಟರ್.
2: हजुर, वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलॉजिस्टहरूबाट
3: शरीर का विभिन्न भाग में भएका ट्यूमर, कैंसर, नाक कान घाटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सीटी स्कैन को माध्यम यकीन र अवस्था को पहचान सहित उपचार करी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: खुसीको खबर,
6: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू:
6: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
7: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
6: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
7: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
6: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
7: थप जानकारीको लागि
6: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
7: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
8: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: छोराले खोजेको,
10: आमाले रोजेको,
9: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
10: गृहपति,
9: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
10: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
9: तुलसीपुरका लागि आधिकारिक विक्रेता
10: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
9: सम्पर्कका लागि फोन
10: 08259075 3 र मोबाइल 9808864071।
9: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
10: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
12: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
15: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
16: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
15: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
16: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ सार चित्छौ असना सालको चौका।

0: स्थान, सेवा प्रभाव लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
1: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: छारी रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
7: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
10: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले दिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 मा उपलब्ध।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना

गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पीर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

ए न्याउलीमा चरी कठै बरे मन्दिरमा थि सुने गजल कठैमा बरे लुङ्गाज ए तानैको धागो केलाउ भन्द नौतु नै माया खेलाउ भन्द सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि

0: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
0: सम्पर्क
2: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9861648338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848401188।
6: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
11: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
10: हजुर, आईटी विशेषज्ञ सुरेश केडी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली। मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487061 र 98578840601।
6: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0825104002 र मोबाइल नम्बर 98578239071।
7: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: मेरी आमोइनी घर त बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9858823894, 9854148994।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
8: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
8: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810781380।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: ഇതൊക്കെ ശ്രീലിയ പുറത്തേക്ക്.
1: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
1: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआइसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: ए मिरा के भयो बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो
3: कहाँ सुत्नु मच्छरले सुत्नै दिदैन हैरान बनाइसक्यो टोकेर
4: हजुर के तपाईँको पनि यस्तै समस्या त छैन यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ यति मात्रै होइन नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल स्कुल ड्रेस साडी धोती कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947
2: एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
8: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
9: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
8: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्यौ आइरहने नाक चिलाउने गन्ध बासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ
9: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-96-77-735 र 98-578-58-2-86
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
5: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दान।
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
13: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227062।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
8: तपाई सँगसँगै

0: ഇതിന്റെ ഇന്ത്യ
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन तिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चटेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
4: सधैँ सेवा गर्ने अवसर दिनुहो।
5: शरीर दुखाइले हैरान हुनुहुन्छ?
6: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
5: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
5: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
6: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
7: हिरा सुनचाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
7: सम्पर्क
9: हिरा सुनचाँदी पसल तुलसीपुर 5 दान पिपल बोर्डदेखि दक्षिण तर्फ।
8: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9164648038 र 9602645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 0825218447
3: र 0825218780।
11: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई, नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको छिसवाङमा सड़क स्तरोन्नति, असारसम्म तोकिएको म्याद अघिने काम सम्पन्न। भीरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत, लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 39 जनाको ज्यान गयो। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई गरिएको छ। भारतको जोगबनी हुँदै नेपाल प्रवेश गर्नेहरूका लागि सुरक्षा निगरानी सहित परिचय पत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाई गर्ने निर्णय गरेको हो। त्यस अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनु पर्नेछ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन सहित नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको मंगला गाउँपालिका 5 छिसवाङमा सड़क स्तरोन्नति भएको छ। मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बादियाचौर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेराफाट पीपल बोट छिसुबाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिसुबाङ खण्डमा स्तरोन्नति भएको हो। संघीय सरकारले चालू आर्थिक वर्षमा 3 करोड़ बजेट विनियोजन गरेको योजना निर्माणका लागि सड़क डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य पदमदीप जेवीले लक्ष्य अघि नै काम सम्पन्न गरेको छ। सड़क स्तरोन्नति योजनाको म्याद आउँदो असारसम्म भए पनि 3 महिना अगाडि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले जानकारी दिनुभयो। खरेदेखि छेसुमाङ हुँदै ओखोलासम्म 1 किलोमिटर 500 मिटर सड़कलाई पक्कीनालासहित 9 मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ। 2067 सालमा मार्ग खोलेको सड़क स्तरोन्नति भएपछि आवत जावतमा सहज भएको छिसुवाङका दुर्गाबहादुर खत्रीले बताउनुभयो। हिमाली क्षेत्रको साहसिक र परम्परासँग जोड़िएको भीर मौरीको मह शिकार अहिले पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुँदै आएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँ नजिक रहेको छिप्ली भीरमा स्थानीयले ज्यानै जोखिममा राखेर डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्। विश्वकै जोखिमयुक्त तथा साहसिक पेशा मध्ये एक मानिने भीर मौरीको मह शिकारले स्थानीय मात्र नभई विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेको छ। स्थानीय शिकारी टेक बहादुर गुरूङका अनुसार विगतमा ज्येष्ठ नागरिकमा सीमित रहेको यो परम्परा अहिले नयाँ पुस्तामा हस्तान्तरण गरिँदैछ। उहाँका अनुसार भीरमौरीको मह औषधिजन्य गुणले भरिपूर्ण भएकाले यसको माग उच्च छ। वर्षमा 2 पटक निकालिने मह वैशाख अन्तिम हप्तादेखि जेठ दोस्रो हप्ताभित्र तथा असोज अन्तिम हप्तादेखि कार्तिक दोस्रो हप्तासम्म निकाल्ने गरिन्छ। भीर मौरीको मह शिकार हेर्न पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ़दो छ। स्थानीयका अनुसार भीर मौरीको मह केवल परम्परा मात्र नभई आय आर्जन र पर्यटन प्रवर्धनको महत्वपूर्ण आधार बन्दै गएको छ। प्राकृतिक तथा साहसिक पर्यटनसँग जोड़िएको यो मौलिक सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धन गर्न सके ग्रामीण क्षेत्रमा अर्थतन्त्र बलियो बन्ने विश्वास गरिएको राष्ट्रीय समाचार समितिले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
6: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
7: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

रहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,99,900 रूपियाँ थियो। सुनको भाव घटेको दिन आज चाँदीको भाव बढ़ेको छ। चाँदी आज तोलामा 25 रूपियाँले बढ़ेर तोलाको 5,300 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव अस्ति शुक्रबार तोलाको 5,275 रूपियाँ थियो। अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ, तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तात्कालिक सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले आफ्नो पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तात्कालिक सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय विदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिन युद्ध विरामको अझै धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन्। यस्तै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरूमा बालबालिका पनि रहेका बीबीसीले उल्लेख गरेको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्सा सियोमा रहे क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। आक्रमणमा नागरिक हाताहाती समीक्षा भइरहेको इजरायली पक्षको भनाई छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 जना सैनिक घाइते भएका छन्। यसमध्ये 1 जनाको अवस्था गम्भीर छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रेल 16 तारीकमा युद्ध विराम घोषणा गरे पनि इजरायल र हिजबुल्लाह बीचको तनाव भने चलिरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 वटा खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो 4:15 चेन्नईमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जीत र 5 खेलमा हार सहित 10 अंकका 7 तालिकाको 6 स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जीत र 7 खेलमा हार सहित 6 अंकका 7 तालिकाको पुछारमा छ। यस्तै आजको दोस्रो खेल बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जीत र 4 हार सहित आरसीबीले 12 अंक जोडेको छ। आरसीबी लगातार 4 स्थानमा छ। यस्तै समान 10 खेलमा 3 खेलमा जीत र 7 खेलमा पराजित हुँदै मुम्बई 6 अंक सहित तालिकाको 9 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई, नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको 6 सुबाङमा सड़क स्तर उन्नति, असारसम्म तोकिएको म्याद अघि नै काम सम्पन्न। भीरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत। लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 39 जनाको ज्यान गयो। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್.
1: छोराले खोजेको
2: आमाले रोजेको
1: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
2: गृहपति
1: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम. अब त धन खुसीको खबर.
3: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार.
1: का लागि आधिकारिक विक्रेता
3: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा.
1: सम्पर्कका लागि फोन
3: 08259075 र मोबाइल 9808864071.
1: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
3: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
4: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
5: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
4: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
6: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
7: डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
7: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
8: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
9: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
12: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
13: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
12: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
12: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
15: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
5: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
16: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
18: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
19: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू: नसा तथा हारजोर्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810781380।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
10: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
11: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाइबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
9: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आइसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र

0: भाडामा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन, दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98572076756।
4: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
6: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
6: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
6: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560384443 र 9810579772।
7: शरीर दुखाइले हैरान हुनुहुन्छ?
5: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
7: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर,
7: तुलसीपुर 6 नेपालगंज रोड, दान, मदन आश्री चोकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
5: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य, मोबाइल नम्बर 98549083128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
8: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
9: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
8: त्यही त खै, यिनलाई चेत किन नआओला?
9: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
10: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो एक बजेको प्रकृति समय सन्देश खेतीपातीमा कम्पोस्ट मलको प्रयोग गरौं
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
2: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98417055 सधैं सेवा गर्ने मौका दिनुहोस्
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
4: हामी कहाँ उपलब्ध सेवाहरू
5: दाँत निकाल्ने
4: नयाँ दाँत राख्ने
5: झिक्न नपर्ने गरी दाँत राख्ने
4: दाँत भर्ने दाँत सफा गर्ने
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने
4: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 98560383443 र 98105797072
3: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
3: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ
6: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
7: डाक्टरद्वारा उपचार हुने रोगहरू
6: छारी रोग मिर्गी रोग बाख्री रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
7: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
3: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
8: हजुर तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435 27 6 95 र 9910 12 60 00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
9: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
9: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: शरीर दुखाइले हैरान हुनुहुन्छ?
2: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा ठिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाइ, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
1: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइस, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
1: तुलसीपुर छ, नेपालगंज रोड दान, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
2: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
3: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
1: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हारजोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
6: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
11: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
12: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: teknoloji aplikat.
1: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756। किसानहरूका लागि खुसीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
4: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गैस हुन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू।
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
10: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
14: दन्त परीक्षण तथा परामर्श सेवा,
13: दाँतको एक्सरे,
14: दाँत सफा गर्ने,
13: दाँत निकाल्ने,
14: दाँत भर्ने,
13: दाँतको जरादेखि उपचार गर्ने,
14: कृत्रिम दाँत लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
14: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
13: दाँतको कस्मेटिक उपचार,
14: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578251188 र 98478401188।
15: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
16: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
15: ViaNet।
17: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड,

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो दुई बजेको प्रकृति समय सन्देश सार्वजनिक सम्पत्तिको संरक्षण गरौं
2: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
3: पानीको सही प्रयोग गरौं पानी खेर नफालौं उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं
2: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
4: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है
5: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौं त्यसैले आज दुःख पाइयो अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौं है
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
7: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
8: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
7: वनलाई आगोबाट बचाउ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
9: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
10: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
9: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
12: डाक्टरद्वारा उपचार हुने रोगहरू
11: छारे रोग मिर्गी रोग बाख्री रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने छस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
10: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
10: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर डाङ।
13: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
14: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरी गहना पाइने पसल, ज्योति गहना पसल।
15: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
16: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
15: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
16: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
17: शरीर दुखाइले हैरान हुनुहुन्छ?
10: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
17: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
17: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
10: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 98549583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोला दाई, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
4: खुशीको खबर,
5: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822186576।
4: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViNet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
9: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
10: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
11: तपाई सँगसँगै

0: ಪ್ರಶ್ನೆ ಇದೆಯ ಗೆರೆಯ ಬರ್ಕತೆ
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हीरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9164848338 र 9062453818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105597।
7: ये मेरा

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो 3 बजेको प्रकृति समय सन्देश धुम्रपान र मद्यपान जस्ता कुलत आजै देखि छाडौं
2: कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एसईईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै। चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च, पूँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै एक महिनामै 86,000 भन्दा धेरै चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ। मंचमै 3 आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पछि मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिनले जानकारी दिनुभयो। कार्यालयले यस अघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11,53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याएको 19,64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब अर्थात 68.04% खर्च भएको छ। पूँजीगत तर्फ भने 4,07 अर्ब विनियोजन मध्ये 1,09 अर्ब अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायत कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14,80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70 अर्ब मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँड रक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गतेपछिको झण्डै 1.5 महिना 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरोहणको सिजन शुरू हुने क्रममा छ। डोरी टाग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति लिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082520601, मोबाइल 97487071 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: नया युगको नया आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
7: क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यत मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविका पार्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अब विदेशको खबर, तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बीस्ट र लियो जस्ता चलचित्रबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भिट्री कडगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर, घरेलु टी20 क्रिकेट लीग बिग बास लीग बीबीएललाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट एनओसी मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाड़ीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एसईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै चालू आर्थिक वर्षको दश महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च, पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ, मञ्चमै 3 आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: खुशीको खबर।
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चश्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9860719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97487-0611 र 98578-40601।
8: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
9: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी, थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
8: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-5211-904, मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5, राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478-44-6683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
10: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झाल ढोका चौकस यो दाँतको त कुनै नगरौ साह्रै गाह्रो पो छ त।
10: मेरी आमोई नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हान्डल बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
12: हामी कहाँ साल चिचौ असना सालको चौक झाल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9484148994।
14: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828041929।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: आईटी संबंधी समस्याओं का लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227662।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाइ।
3: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
4: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
3: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: हो त नि, कुन चाहिँ बदमासी आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
6: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
7: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
8: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
8: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति FM द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू:
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
12: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
10: बिरामी चेक जाँच्ने मिति जेठ 3 आइतबार र 4 सोमबार बेलुकासम्म।
2: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
13: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
4: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
14: आशा अपना कर्तव्य हमार ई हो मैंगर जनतनक एकठो आवाज
15: नेपाल पहिलो बाटा र मैत्री सामुदायिक रिरी रिरी प्रकृति एफएम 93.4 मेगाहर्ज ओ www.radioprakriti.com अनलाइन मसे एकसँग सुन चिन्ह।

0: మనుక్షతపు పతాయి
1: అల్లుత పశిందే ఇంచ వేరియ వర్కతి ఎఫ్ఎం తిమంబు తుమ్లో జాత్ నిగాచ్
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
3: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
4: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
5: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
4: 10 बेड आइसीयू सेवा,
5: 10 बेड एनआईसीयू सेवा,
4: 10 बेड एसडीयू सेवा,
5: नर्मल डेलिभरी तथा सीएस सेवा,
4: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
5: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
4: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
6: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू: हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
6: सम्पर्क
7: हेरा सुनचाँदी पसल, तुलसीपुर 5 दाङ, पिपल बोर्ड देखि दक्षिण तर्फ।
3: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 98164848 र 98062-45818। एक पटक सेवा गर्ने मौका दिनुहोस्। ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
8: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
2: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-522-947।
3: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
9: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
10: अब के हुनु रे बाबु, डाक दुखेर मर्न लागिसके म त कुनै गए सन्च हुन्न भने।
9: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
0: हामी कहाँ उपलब्ध सेवाहरू।
11: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
0: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
14: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
13: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
14: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
13: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने।
15: अपरान्ह 4 बजेको प्रकृति समय सन्देश। बोट बिरुवा लगाऊ, पर्यावरण जोगाऊ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
16: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478333923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
18: छोराले खोजेको,
19: आमाले रोजेको,
18: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
19: गृहपति,
18: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
19: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
18: का लागि आधिकारिक विक्रेता
19: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
18: सम्पर्कका लागि फोन
19: 08259073 र मोबाइल 98088640711।
18: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
19: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
20: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
21: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
21: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
22: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
5: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98-417-055-65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
23: खुशीको खबर।
24: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
23: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
25: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
26: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
27: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
28: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
27: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98-577-20-308।
28: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
22: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98-578-20-756।
23: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
22: हाम्रा सेवाहरू: नसा तथा हर्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
29: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
30: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
22: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
23: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ। फोन नम्बर 082-520-601, मोबाइल 97-487-060-11 र 98-1087-3180।
31: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
32: नजिक, सबैभन्दा नजिक,
0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
2: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: किसानहरुका लागि खुशीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
8: शरीर दुखाइले हैरान हुनुहुन्छ?
2: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाइ, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
8: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
8: तुलसीपुर 6 नेपालगंज रोड दान, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
2: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य, मोबाइल नम्बर 98449-83-128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
9: मेरी आमोइनी घट बनाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।

0: कहाँ साल सिस्टो असना सालको चौक झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
1: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9484184994
2: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
2: सम्पर्क
4: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपलबोटदेखि दक्षिण तर्फ
3: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार मोबाइल नम्बर 9864448338 र 9802645818 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज,
11: तपाई सँगसँगै

0: ಸುಂದರ ಇಂಜಿಯ ಬರ್ಕತಿ ಜಾತ್ನಿಕಾರ್
1: ए मीरा के भयो बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो
2: कहाँ सुत्नु मच्छरले सुत्नै दिदैन हैरान बनाइसक्यो टोकेर
3: हजुर के तपाईँको पनि यस्तै समस्या त छैन यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ यति मात्रै होइन नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल स्कुल ड्रेस साडी धोती कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947
1: एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट भायोनेट सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेस अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् भायोनेट अब सबै कनेक्टेड
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायोनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
7: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
8: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
7: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
10: डाक्टरद्वारा उपचार हुने रोगहरू
9: छारी रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर थमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
7: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
11: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
13: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
15: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
13: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
16: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
8: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
7: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
8: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
2: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
2: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
2: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
17: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
17: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
17: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
18: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौ
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले दिदिता घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
4: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पूर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227062
3: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
5: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
6: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
5: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
7: हाम्रो वनमा ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है
8: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौं त्यसैले आज दुःख पाइयो अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौं है
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
10: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
10: वनलाई आगोबाट बचाउ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
12: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश
13: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
14: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
12: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
14: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
15: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
16: डाक्टरद्वारा उपचार हुने रोगहरू
15: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने टर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
16: बालो बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि। तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
17: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
6: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
18: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
19: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
12: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
11: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
13: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
14: हामी कहाँ उपलब्ध सेवाहरू?
15: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
13: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
16: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोन झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।
19: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
19: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578207756
20: खुसीको खबर
21: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
22: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
23: मोबाइल नम्बर 98680719194 र 98228656
24: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
26: तपाई सँगसँगै

0: मेरी अम्मी घर त बोलाएछ मांगी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
1: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
0: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
1: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटक कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
2: हामी कहाँ साल चिसौ असना सालको चौक झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
3: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9484814894
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 9947807011 र 9810871380
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
5: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
9: हामी कहाँ उपलब्ध सेवाहरू
10: दाँत निकाल्ने
9: नयाँ दाँत राख्ने
10: झिक्न नपर्ने गरी दाँत राख्ने
9: दाँत भर्ने दाँत सफा गर्ने
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
9: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856383443 र 9810857772 कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
5: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
11: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847055560 सधैँ सेवा गर्ने मौका दिनुहोस्
5: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
11: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
5: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
12: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड।
13: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
12: Vianet

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेमकुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरको 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकारको नेतृत्व अझै परिवर्तन हुन सकेन। बाङको घोराई खानेपानीको अध्यक्षमा ध्रुव केसी विजय। तुलसीपुरमा पाठीघर सम्बन्धी शिविर मार्फत 250 जना भन्दा धेरैको निशुल्क स्वास्थ्य जाँच।
1: बाङको जंगी शरणमा 30-50% अनुदानमा कृषकलाई कृषि उपकरण वितरण। 3 प्रदेशका 1000 मटुवा बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै दाङमा फोर्स गाड़ी दुर्घटना हुँदा 4 जना घाइते।
0: सरकारले गरीब नागरिकलाई सबैभन्दा बढ़ी पीड़ा दिएको प्रचण्डको आरोप। प्रधान न्यायाधीश सिफारी संवैधानिक घेराभित्रै भएको राज्यसभाका सभापति लाविन्सानेको दावी। जटिल भूगोल र अव्यवस्थित सड़कका कारण दुर्घटना बढ़दै।
1: र विदेश खबरमा युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत। खेल खबरमा सल्यानमा जिल्ला स्तरीय 16 राष्ट्रपति रनिङ सेल शुरू।
2: शरीर दुखाइले हैरान हुनुहुन्छ?
3: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाइ, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
2: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसारोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
2: तुलसीपुर 6 नेपालगंज रोड दाङ, मदन आचरी चोकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
3: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिवकुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनको चर्चा भए पनि अझै परिवर्तन हुन सकेको छैन। नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय स्तरमा भएको सहमति अनुसार गत वर्ष साउनमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका संसदीय दलका नेता चेत नारायण आचार्यले सम्हाल्नु भएको थियो। उक्त सहमति अनुसार 2082 फागुनमा कांग्रेसले सरकारको नेतृत्व सम्हाल्ने भनिए पनि अहिलेसम्म त्यसबारे ठोस छलफल अघि बढ़न सकेको छैन। तत्कालीन समयमा कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा रहनु भएको थियो। प्रतिनिधि सभाको निर्वाचन अघि नै विशेष महाधिवेशन मार्फत कांग्रेसको नेतृत्व फेरिएको छ। त्यसैले पुरानो नेतृत्वले गरेको सहमतिलाई कांग्रेसको नयाँ नेतृत्वले कसरी लिन्छ र उक्त सहमतिप्रति अब एमालेको धारणा के छ भन्ने विषयमा छलफल भइरहेको छ। कांग्रेसले सरकारको नेतृत्वमा दावी गर्न चाहे केन्द्रमा पार्टीको नेतृत्व परिवर्तनका कारण एमालेमाथि दबाव सृजना गर्न नसकेको बताइएको छ। लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेतामा दिल्ली बहादुर चौधरी हुनुहुन्छ। एमाले कांग्रेस गठबन्धन कायम रहेमा उहाँ पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ। यसै गरी कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने भए पनि केन्द्र स्तरबाट निर्णय हुन बाँकी रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेशमा 83 सदस्य छन्। प्रदेशसभामा बहुमतका लागि कम्तीमा 42 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका 27 र एमालेका 29 सांसद छन्। यी दुई दल बीचको गठबन्धन कायम रहेमा प्रदेशसभामा सहजै बहुमत पुग्छ। ढकालले त्यो बेलामा केन्द्रीय स्तरबाटै सहमति भएको उल्लेख गर्दै अहिले पनि केन्द्रीय स्तरबाटै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। उता एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले अहिलेसम्म सरकारको नेतृत्वमा आलोपालोको सहमति कार्यान्वयनबारे प्रदेशमा औपचारिक र अनौपचारिक छलफल नभएको बताउनुभयो। उहाँले पछिल्ला राजनीतिक घटनाक्रम र प्रतिनिधि सभा निर्वाचनको समीक्षामा केन्द्रित हुँदा यूबीसी ओझेलमा परेको समेत जानकारी दिनुभएको छ।
1: डाङको घोराईमा फोर्स गाड़ी दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। डाङको देउखुरीमा फोर्स गाड़ी दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। घोराईबाट प्युठानको बाहनेतर्फ जाँदै गरेको लु 2 ख 6029 नम्बरको फोर्स गाड़ी महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका 4 मौरीघाटमा दुर्घटनामा परेको हो। आज बिहान करिब 10:15 बजे भएको दुर्घटनामा 4 जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ। उहाँका अनुसार घाइतेहरूको भालुबाङ अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिका 7 मोतीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले महिलाहरूका लागि निशुल्क पाठ्यघर र पेट सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ। तुलसीपुर उपमहानगरपालिका 19 को आयोजना तथा राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा तुलसीपुर 19 तोप्पा पानी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी निशुल्क रूपमा 250 जना भन्दा धेरैको स्वास्थ्य जाँच गरिएको हो। सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले महिलालाई लक्षित गरेर पालिकाले यसभन्दा अघि पनि विभिन्न कार्यक्रमहरू गरेको बताउनुभयो। उहाँले शिविरमा सहभागी महिलाहरूलाई रोग लुकाएर बस्नुभन्दा पाठ्यघरलाई कसरी जोगाउने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो। प्राय महिलाहरूमा पाठ्यघर खस्ने समस्या देखा पर्ने गरेको उहाँको भनाइ छ। महिलाहरूलाई आफूमा भएको समस्यालाई नलुकाएर समय उपचार गर्नुपर्नेमा जोड दिएको छ। यसै गरी अस्पताल र तुलसीपुर उपमहानगरपालिका 19 बीच भएको सम्झौता अनुसार वडाका नागरिकलाई अस्पतालका विभिन्न सेवामा 10-25% छूट प्रदान गरिने घोषणा पनि गरिएको छ। आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई निशुल्क रूपमा उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। यसै गरी शिविरमा प्राय महिलाहरूमा समस्या देखिएका समस्याहरूलाई निशुल्क औषधि उपचारको लागि निशुल्क औषधि समेत वितरण गरिएको थियो।
1: दाङको घुराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा ध्रुव केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। संस्थाको निर्वाचनको आज सम्पन्न भएको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा ध्रुव केसी 2593 मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। मुख्य निर्वाचन अधिकृत रेवती रमन भट्टराईका अनुसार उहाँका प्रतिद्वन्दी किशोर आचार्यले 680 मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेद्वार सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी ध्रुव केसेकै प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे निर्वाचित हुनुभएको छ। महिला उपाध्यक्षमा खुमा कुमारी खड्गा निर्वाचित हुनुभएको छ। खड्गा किशोर कुमार आचार्य प्यानलको हुनुहुन्छ। यस्तै संस्थाको सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टीकाराम ओली विजयी हुनुभएको छ। यस्तै खुल्ला सदस्यहरूमा नवीन पोखरेल, निरज कुमार कार्की र चूर्ण बहादुर ओली निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यमा बिन्दु पाण्डे, उषा सुवेदी थापा र रेखा न्यौपाने विजयी हुनुभएको छ। संस्थाको महिला उपाध्यक्ष बाहेक अन्य सबै पदाधिकारीमा अध्यक्ष ध्रुव केसी नेतृत्वको प्यानल विजयी भएको छ। संस्थाको 8,049 जना मतदाता रहेको हिजो भएको निर्वाचनमा 3673 मत खसेको थियो भने आज मतगणना सकिएपछि अन्तिम मत परिणाम सार्वजनिक गरिएको हो।
0: दाङको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा कांग्रेस नेता विमल रिजाल आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। राजसपाका सभापति रवि लामिछानेले आज रिजाललाई पार्टीको ब्याज लगाएर पार्टीमा स्वागत गर्नुभएको हो। पार्टी प्रवेश कार्यक्रममा राजसपाका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटी, दाङ निर्वाचन क्षेत्र नम्बर 3 का सांसद कमल सुवेदी, राजसपा दाङ जिल्ला उपाध्यक्ष अर्जुन केसी तथा क्षेत्र नम्बर 3 का संयोजक बलिराम खत्री लगायतको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका रिजालले 3 दशक लामो नेपाली कांग्रेस संघको राजनीतिक यात्रा अन्त्य गर्दै यही वैशाख 16 गते कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो। व्यक्तिगत व्यावसायिक कारण देखाउँदै पार्टी छोडेको घोषणा गर्नुभएका रिजालले आज एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो।
1: दाङको दंगीशरण गाउँपालिका 6 बागर स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड श्री गाउँले आफ्ना सदस्य कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। संस्थाको 19 औं वार्षिक साधारण सभाबाट संस्थाको 21 औं वार्षिक साधारण सभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कृषि यान्त्रिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले कृषकलाई विभिन्न उपकरणका सामग्रीहरू वितरण गरिएको हो। कृषि उत्पादनलाई सहज छिटो आधुनिक र आधुनिक बनाउने लक्ष्यसहित 112 थान विभिन्न कृषि सामग्री तथा उपकरण वितरण गरिएको छ। सहकारीका अनुसार उपकरण खरिदमा संस्थाले करिब 6,03,000 रूपियाँ भन्दा बढ़ी अनुदान सहयोग गरेको छ भने सदस्य कृषकले पनि आफ्नो तर्फबाट रकम बेहोरेका छन्। कार्यक्रमका प्रमुख अतिथि दंगीसरण गाउँपालिका 6 का वडा अध्यक्ष रोशन जंग शाहले कृषिमा यान्त्रिकीकरणको आवश्यकता दिन प्रतिदिन बढ़दै गएको बताउँदै परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न सके मात्रै किसानको उत्पादन र आमदानी बढ़न सक्ने बताउनु भएको छ।
0: थारू समुदायको परम्परागत मटवा बरघर भलमल्सा प्रथाको संरक्षण प्रवर्धन र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेश स्तरीय सम्मेलनको आयोजना हुने भएको छ। मटवा बरघर भलमल्सा संघका केन्द्रीय समितिको आयोजनामा वैशाख 28 देखि दंगीसरण गाउँपालिका 3 को चखौरा थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटवा बरघर भलमल्साको अन्तर प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुने भएको हो। सम्मेलनमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर सुर्खेत कपिलवस्तु रूपन्देही र नवलप्रासी लगायत जिल्लाबाट करिब 1,000 भन्दा बढ़ी मटवा बरघर भलमनसा तथा थारू अगुवाहरू सहभागी हुने मटवा बरघर भलमनसाका संघका केन्द्रीय अध्यक्ष दिल्ली बहादुर चौधरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार थारू समुदायमा आदिम कालदेखि चलिआएको मटवा बरघर भलमनसा तथा प्रथा गाउँ समाज सञ्चालन गर्ने परम्परागत संरचना र अलिखित कानूनी अभ्यासका रूपमा स्थापित रहेको पाइएको छ।
1: पर्याप्त पूर्वाधार संरचना हुँदाहुँदै नेपालगंज 14 महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई बाँकेबाट दाङ सार्ने तयारी भइरहेको बताउँदै बाँके जिल्लाका नागरिक अगुवाहरूले बिना कारण केन्द्रलाई सार्न खोज्नु गलत भएको भन्दै विरोध जनाएका छन्। मुख्यमन्त्री कार्यालयको मातहतमा रहेको उक्त केन्द्रलाई लुम्बिनी प्रदेश सरकारले बिना कारण दाङ सार्न लागेको सूचना पाएपछि बाँकेका नागरिक अगुवाहरूले यस्तो गर्न नदिने निर्णय गरेका छन्। सोबारे छलफल गर्न नेपालगंजमा आयोजना गरिएको अगुवाहरूको एक बैठकमा यस्तो निर्णय गरिएको गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले जानकारी दिनुभएको छ। उहाँले प्रदेश सुशासन केन्द्रका लागि प्रदेश सरकारले करोड़ौं खर्च गरेर भवन हल पुननिर्माण गरेकोमा एकाएक दाङ सार्ने गरी निर्णय हुन लागेको जानकारी पाएपछि सोको विरोध गरिएको बताउनुभयो। बैठकले वैशाख 28 गते सोमबार वृहत छलफल गरी उक्त कार्यको विरोध गर्ने र सो निर्णय नगर्न प्रदेश सरकारको ध्यान आकर्षण गराउने निर्णय गरिएको पनि गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव शाहले बताउनु भएको छ।
0: तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
4: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
5: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
6: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-5209-47।
7: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435 27 695 र 9810 12 60 00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरीब नागरिकलाई सबैभन्दा बढ़ी पीड़ा दिएको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। संयोजक दाहालले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्ष धारताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले कम्युनिष्ट बीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता आएको पनि बताउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उप प्रधानमन्त्री रवि लामिछानेले संवैधानिक परिषदको क्षेत्राधिकार भित्र रहेर योग्य व्यक्तिलाई प्रधान न्यायाधीशका लागि सिफारिश गरिएको बताउनु भएको छ। संवैधानिक प्रक्रिया अनुसार भएको सिफारिशलाई सड़क बहसको विषय बनाउनु अनुचित हुने उहाँको भनाई छ। पार्टीका सांसदका लागि ललितपुरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले बहुमतका आधारमा गरिएको निर्णयलाई असंवैधानिक भन्न नमिल्ने उल्लेख गर्नुभएको छ।
0: नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सड़क संरचनाका कारणले गर्दा सवारी दुर्घटना बढ़दै गएको बताउनु भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशनमा उहाँले जटिल भूगोल र देशभर जथावायु निर्माण गरिएका सड़क तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढ़ाएको बताउनु भएको हो। नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै दुःखद बन्दै गएको भन्दै उहाँले दैनिक औसतमा 8 जनासम्मको ज्यान जाने गरेको अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। उहाँले सवारी दुर्घटना राज्य व्यवसायी मजदूर युनियन र सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। उहाँले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्ग निर्देशन र दिशा तय गर्नुपर्ने बताउनु भएको छ। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारणले गर्दा नेपालमा बाढ़ी पहिरो र मनसूनजन्य विपद बढ़दै गएका छन् जसले सवारी दुर्घटनाको जोखिम पनि थप बढ़ाएको छ। विशेष गरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी पनि बेहोर्नु परेको छ।
1: मूल खबरमा अब विदेश खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ। तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्रै आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनुभयो। तत्कालीन सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनमाथि तत्कालीन सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय विदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजोदेखि शुरू भएको 3 दिने युद्ध विरामको धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन्।
0: र मूल खबरको अन्तमा खेल खबर। सल्यानमा जिल्ला स्तरीय 16 राष्ट्रपति रणनीशील प्रतियोगिता आजदेखि शुरू भएको छ। जिल्लाभरका करिब 800 विद्यार्थी खेलाड़ीको सहभागितासहित प्रतियोगिता वनगाड कुपिण्डे नगरपालिका एक देवस्थल स्थित राता चौर खेल मैदानमा शुरू भएको हो। तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको प्रतिनिधि सभा सदस्य रमेश कुमार मल्लले उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य भीमप्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, जिल्ला स्थित स्थानीय सरकारका प्रमुख उपप्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको छ। जिल्लाका दशवटै स्थानीय तहबाट विद्यार्थी खेलाड़ीको सहभागिता रहेको र प्रतियोगितामा विभिन्न खेल विधाबाट प्रतिस्पर्धा हुने बताइएको छ। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनौट गरिने भएको छ। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुछारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
1: लुम्बिनी प्रदेश सरकारको नेतृत्व अझै परिवर्तन हुन सकेन। दाङको घराई खानेपानीको अध्यक्षमा ध्रुव केसी विजयी। तुलसीपुरमा पाठीघर सम्बन्धी शिविर मार्फत 250 जना भन्दा धेरैको निशुल्क जाँच।
0: दाङको दंगीश्रण क्षमा 30-50% अनुदानमा कृषकलाई कृषि उपकरण वितरण। तीन प्रदेशका 1000 मटवा बरघर र थारू अगुवा दाङमा भेला हुँदै दाङमा फोर्स गाड़ी दुर्घटना हुँदा 4 जना घाइते।
1: सरकारले गरीब नागरिकलाई सबैभन्दा बढ़ी पीड़ा दिएको प्रचण्डको आरोप। प्रधान न्यायाधीश सिफारिश संवैधानिक घेराभित्रै भएको राष्ट्रपा सभापति लामिछानेको दावी। जटिल भूगोल र अव्यवस्थित सड़कका कारण दुर्घटना बढ़दै।
0: र विदेश खबरमा युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत। खेल खबरमा सल्यानमा जिल्ला स्तरीय 16 राष्ट्रपति रणनीशील शुरू। हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रुमा पुन र रेडियो कपुरको सल्यानका प्राविधिक प्राप्ति विषयलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआइसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
1: खुशीको खबर:
3: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578207756।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कुनै गए सन्च हुन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359052।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
10: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478339023 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
13: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्तीखौवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487061 र 98578406001।
14: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: dinleyeceğiz. Geriye farkı değil, tüm tümümü tutmayacak mı kaç?
1: के तपाईं कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
1: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
2: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452 27974 सेवा गर्ने मौका दिनुहोस्
3: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
3: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
4: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
5: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म
2: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
6: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट भाइनेट सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 MBPS केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेस आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् भाइनेट अब सबै कनेक्टेड
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भाइनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
6: भाइनेट
8: हो त नि कुन चाहिँ बदमासी आएको सरकारै छ हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है
9: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ सरसफाई गरेनौ त्यसैले आज दुःख पाइयो अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौँ है
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
9: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्
9: वनलाई आगोबाट बचाउँ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
2: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327595 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।
5: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई संचालन हुने सम्बन्धी सूचना।
12: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
5: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
2: सम्पर्क
3: हेरा सुन चाँदी पसल, तुलसीपुर 5 दान, पिपल बोर्ड देखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 9864448338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू, नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 9810871380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
10: छोराले खोजेको
11: आमाले रोजेको
10: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
11: गृहपति,
10: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
11: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
10: का लागि आधिकारिक विक्रेता
11: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन, लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
10: सम्पर्कका लागि फोन
11: 08259075 3 र मोबाइल 9808864071।
10: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलो दाई
11: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: मेरी आमोइनी घट्यो भने आइछस् मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
15: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
14: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?

0: 他这走着二十岁走两倍。
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्किन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
5: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
4: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
6: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
4: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
7: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
8: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरोकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
8: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
8: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा।

0: लसीपुर पाँच दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
1: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ सिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: भोलिबाट संसदको बजेट अधिवेशन शुरू हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
2: सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो
1: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित केही स्थानमा वर्षा जारी आज राति पनि केही प्रदेशमा पानी पर्ने
3: त्यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ
1: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु 40 वर्षमा नेपालमा 7,28,000 घरेलू तथा साना उद्योग दर्ता कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस
4: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ
1: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन् अब खबर सुशीला श्रेष्ठबाट
6: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो
2: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने गरेर आह्वान भएको छ साथसाथै भोलि नै 4 बजे सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ भोलि नै सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ जुन चाहिँ बैठक सकिसके पछाडि प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ
6: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
4: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ राखेको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको मागदाबी छ। फरारको हकमा मुद्दा दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ। भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
6: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2 सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2 सवारी साधन या 3 सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुन सवारी साधनको गल्ती हो त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सयबुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सयबुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको त्यसको चाहिँ सुरुवातै हाम्रो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
6: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललित पुर पृथ्वी राजमार्ग तनहु लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
8: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
6: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
1: सुशीला श्रेष्ठ। निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुशी।
9: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यही काम गर्छु। म मेरो 6-7 वर्ष यही भयो। 6-7 वर्ष म यही गइरहेको छु। हजुर 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
1: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: किसानहरूका लागि खुशीको खबर।
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू?
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
12: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनहाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
14: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
15: दाङको गुराही दुई निमुरियाका स्थानीयवासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत सजिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
16: हामीलाई धेरै कमाइ भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छौँ यसमा काम गरेर।
17: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
15: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फर्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
18: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि 12 को इक्जाम दिइसकेपछि यतिकै खाली बस्नुभन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
9: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर, 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगार पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
15: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जीसीको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जीसी कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
19: 7 कट्ठाबाट शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढ़ाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम मेरो फर्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
15: जीसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घुराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ़दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने,
20: तपाईँ आफूले आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेंगी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
1: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
22: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
23: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947।
0: एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
25: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 287 खण्डमा छौं। आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी।
20: क्लाइमेट चेन्ज भइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ, अण्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढ़िरहेको छ। त्यसै कारणले शुरूमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्रै यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ। भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो, अर्को चाहिँ अर्बनाइजेसन, हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ, त्यसले गर्दाखेरि चाहिँ डेंगी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ। भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेंगी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ।
25: पछिल्लो समय नेपालमा डेंगी संक्रमण बढ़िरहेको छ, खास यो डेंगी संक्रमण चाहिँ किन फैलिरहेको छ?
20: यो सिजनमा किन बढ़्यो भन्दाखेरि चाहिँ अहिलेको यो समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढ़ी हुन्छ, उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेंगीहरू चाहिँ बढ्दै जान्छ।
25: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ? अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन।
20: अब जस्तो कि अहिले मैले भने यो डेंगी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो। लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो। लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किन्थ्यो। एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ, जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ। त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस जान्छ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ। भन्नुपर्दा उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ। र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अण्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म ऊ सुसुचारु रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ। भन्नुपर्दा यो सिजनमा चाहिँ जतिवटा अण्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन, अर्को सिजन शुरू हुने बेला चाहिँ अण्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अण्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो। र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु, भन्नुपर्छ पानी जम्न नदिनु, जमेको पानीलाई फालिदिइहाल्नु, त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुको अर्थ त्यसको अण्डा अथवा लार्भा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजर मार अभियान भन्छ है, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि, त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामीले गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुनु दिनु भएन, किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन। भनेपछि बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायग्नोसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पर्यो र उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायग्नोसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन, अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन, त्यही भएर उहाँलाई डेङ्गु इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेलाई फैलिरहेको छ। भनेपछि त्यसमा पनि हामीले त्यो डायग्नोसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन, तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
6: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तीन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
20: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमै तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भनेपछि यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुन्छ भन्छ, त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायग्नोसिस इम्पोर्टेन्ट हुन्छ, त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायग्नोसिस अर्ली भएको फाइदा हुन्छ।
6: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
20: अब जति सक्दो चाँडो भन्छौँ हामी, जस्तै लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गरेर देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टीबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामीले चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसको चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउकोदेखि त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स, समथिङ एल्स भनेको मेबी इट्स स्कर्भ टाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकन गुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
25: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईंले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
7: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देश।
25: भए तपाईले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
7: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देश।
25: शून्य 01-5268-646 फोन गरी

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
4: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
4: सम्पर्क पवन तेल मिल त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोपराइटर दिनेश कुमार खड्का मोबाइल नम्बर 9847055565 सधैं सेवा गर्ने मौका दिनुहोस्
3: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828-0141-29
2: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ
2: सम्पर्क
5: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्डदेखि दक्षिण तर्फ
3: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार मोबाइल नम्बर 9816648038 र 9062045818 एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
4: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोपराइटर सञ्जिता ओली मोबाइल नम्बर 9742279774 सेवा गर्ने मौका दिनुहोस्
1: किसानहरूका लागि खुसीको खबर
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
8: शरीर दुखाइले हैरान हुनुहुन्छ?
6: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
8: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
8: तुलसीपुर 6 नेपालगंज रोड दान मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
6: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 98-449-83-128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
9: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
6: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
9: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
10: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
11: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
10: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
12: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै